आकाश पनि आकुर्तला ताबुक चङ्जाको तिनी दिपर चरणी कक फुरुक पान्दा लेलामानी जरब पुइलान खना भएन ताङ बिटी।

आसक्जरा सत्यरञ्जन देवबर्माणि खड्ङ्ग र च्यापमु खाना पाइखा आकाशवाणी आगर्तला अबनी लगिन पाइखा दिनी दिवर चरानी कक प्रक पान्दा।